0: असली मेहनत के बिना सभी ने कहा है, सभी बड़े लोगों ने कहा है, पहले कहते रहे आगे भी कहेंगे कि मेहनत के का कोई कुछ और, मेहनत के सिवा आपको कुछ और नहीं है जो बना सके।
1: बिल्कुल,
0: तो मेहनत ही सब कुछ है, तो सपनों के लिए मेहनत करना यही मेरे लिए हमेशा प्रायोरिटी पर रहा, प्राथमिकता पर रहा कि मैं सपने देखूं। एक सपना पूरा किया मैंने, दूसरा देखा, फिर तीसरा देखा, और उनके लिए मेहनत, तो उनसे मुझे दिशा मिलती गई। और दिशा जब आपको मिलती है तो आपका फोकस बढ़ जाता है, आपका आप पैशनेट हो जाते हैं उस चीज के लिए जब दिशा मिल जाती है। तो बिल्कुल, आप सपने देखिए, उसके लिए दिशा तय कीजिए और उस दिशा के लिए मेहनत कीजिए, आप मंजिल तक पहुंचेंगे। और मंजिलें जो होती है वो एक नहीं होती है, मुझे लगता है फिर आप आगे बढ़ने का सोचते हो। तो एक, जब आप एक सफर पूरा करते हो तभी आप दूसरा शुरू कर पाओगे। तो जरूरी है कि ये जो है बना रहे, कंटिन्यूटी में पूरी जिंदगी भर के आप सपने देखते जाओ, पूरे करते जाओ उनको। और अपने ही नहीं, इस पूरी दुनिया के लिए हम काम करते रहे, अपने समाज के लिए काम करते रहे। तो जब हमारा फोकस बड़ा होता है, जब हमारा जो मोटिवेशन है उसके लिए एक बड़ा फलक होता है, तो वहां काम करने का एक अपना ही मजा है। और वो वहां आपको लगता है कि आप जिंदगी के प्रति एक ग्रेटिट्यूड की उस अवस्था में आ चुके हैं, जो आपके जीवन के नजरिए को समझने के लिए बहुत जरूरी है।
1: बिल्कुल।
0: तो सपने और मेहनत, उसके लिए जुनून, उस ग्रेटिट्यूड, यही सब कुछ है जो मुझे लगता है कि किसी को कुछ भी बना सकते हैं।
1: बिल्कुल, बहुत ही खूबसूरत दिशा देने वाला जवाब था आपका। और सही है कि दिशा से ही दशा बदलती है, जैसे कि हम जानते हैं। और जितना बड़ा आप सोचेंगे, जितना खुल के आप सोचेंगे, उतनी उड़ान शायद आपके जीवन में हो सकती है। तो बहुत ही इंस्पायरिंग और दिशा देने वाला जवाब। आगे चलते हैं आपकी कहानियों के बारे में। जैसे कि आपने हमें बताया, अक्सर जो थीम होती है वो परिवार, समाज, धर्म, राजनीति, इन पहलुओं को एक साथ लाके उनको लाइट में लाना और उन्हें एक बड़े स्तर पे दिखाना और उन्हें अपनी लेखन में उनको उनकी सच्चाई को झलकाना आपके लेखन में हमेशा देखा गया है। ये एक थीम रही है आपकी। तो ये जो थीम्स हैं, चाहे वो राजनीति हो, चाहे समाज हो, चाहे धर्म हो, परिवार हो, ये आप खुद से कॉन्शियसली चुनती हैं या समय और समाज खुद आपकी कलम को डायरेक्शंस देते हैं?
0: देखिए, कलम को डायरेक्शन ही मिलता है अपने आप पहले से प्लान्ड जो है वो लेखन में कुछ नहीं कर सकते। लेखन कभी भी प्लान्ड नहीं हो सकता कि प्लानिंग के साथ में आप कुछ रच रहे हैं। हाँ, सडनली आपके सामने कोई किरदार आता है, कोई इस तरह की परिस्थिति आती है कि उसे दर्ज कर लेना बहुत जरूरी हो जाता है। और ये एक बेचैनी होती है, और मुझे लगता है किसी के पास भी ये बेचैनी है तो ब्लेसिंग्स है कि कुछ चीजें जो या परिस्थितियां जो है, या हम देखते हैं कि रूढ़िवादिताएं जो है वो परंपराओं की आड़ में आज भी चली आ रही है। अगर मैं एग्जांपल दूं तो, अगर उन्हें देखकर आप बेचैन होते हो और बदल देने के लिए आपको नींद नहीं आती कि मुझे ये सब बदलना है, कहां से बदलूं, कोई सिरा नहीं मिल रहा और आपको नींद नहीं आ, ये सारी चीजें देखें, या कोई और भी परिस्थिति होती है कि हम दूसरों की पीड़ाओं से जो है वो परेशान हो जाते हैं, हम सो नहीं पाते, तो ये सब ब्लेसिंग्स है। ब्लेसिंग मैं इसलिए मानती हूँ इनसे कि यहाँ से आपके अंदर बदलाव की बेचैनी शुरू होती है। और बदलाव, हाँ ठीक है कि एक अकेला जो है बहुत नहीं बदल सकता, लेकिन कुछ तो बदल सकता है। और कुछ कुछ बदलना जो है वो बेहद जरूरी है कि हम अपने जीवन में जीवन जीकर जब जाएं तो ये जरूर छोड़कर जाएं कि हमने कोई एक रूढ़ी थी, एक गलत था कुछ जिसको हमने ठीक किया, और वो ठीक सिर्फ खुद के लिए नहीं किया, हमारी आने वाली पीढ़ियों के लिए किया। तो लेखन को भी मैं यही मानती हूँ कि जब आप बेचैन होते हो, आपकी पीड़ाएं होती है, दूसरों की पीड़ाएं आपके अंदर उतरने लगती है, आप वही हो जाते हो जिन्हें आप देखते हो, तो उनको दर्ज कर लेना बहुत जरूरी हो जाता है। और दर्ज के बिना चैन नहीं पड़ता। तो मेरे साथ भी ऐसा ही था, और मैं उन बेचैनियों का एक सिरा ढूंढती थी जो कि पत्रकारिता में पूरा नहीं हो पा रहा था, क्योंकि سکتا ہے کہ جو سٹوریز ہیں جو ہم اخبار میں دیتے ہیں تو وہ 200 شبد 250 شبد ان میں آپ وہ سب نہیں کہہ سکتے جو آپ دیکھ رہے ہیں, جو سماج کے لیے کہنا ضروری ہے. اس آخری ویکتی جو گاندھی کہتے تھے, آخری ویکتی جو اس کی بات اوپر تک پہنچنا ضروری ہے ستا تک, تو اس آواز کے لیے وہ کافی نہیں تھا. تو مجھے جب میں یہ سب کچھ ڈھونڈ رہی تھی تو ڈھونڈتے ڈھونڈتے اچانک اتفاقاً میں لیکھن کی اور بڑھی, اور لیکھن کی اور بڑھی تو بالکل وہ ایک دشا مجھے مل گئی وہاں پر. اور اس کے بعد میں نے جب لکھنا شروع کیا تو یہی سب ہوتا ہے کہ جب آپ بدلنے کی چاہ ہوتے تو وہ آپ خود سے شروعات کرتے ہیں, اور خود سے کا مطلب ہوتا ہے آپ کے پریوار, آپ کا سماج, آپ کی گلی, آپ کا محلہ, آپ کا شہر, اور آپ کا گاؤں, قصبہ سے شہر یا اور بھی جو آپ کے آس پاس چیزیں ہیں آپ وہاں سے شروع کرتے ہیں. تو بالکل یہ پریوار, سماج, یہ سبھی جگہ ایک سے ہیں, یہ آپ دیکھیں گے کہانیوں میں تو ریلیٹ کر پائیں گے کہ ہاں ہم بھی ایسے ہی سماج میں جی رہے ہیں. کیونکہ جو جن چیز سماج کی یا پریواروں کی بات میں نے اپنی کہانیوں میں کی ہے وہ پورا بھارتیہ سماج کا پرتنیدھتو کرتے ہیں. وہاں صرف ایک دھرم یا ایک گھر یا ایک پریوار کی بات نہیں ہے, وہ پورا بھارتیہ سماج جہاں پر ہم کئی ساری روڑھیواداتوں کو آج بھی پرمپراؤں کی طرح ہو رہے ہیں, ڈھوتے جا رہے ہیں, اور بہت ساری کمی ہے. اور راجنیتی کی میں بات کروں تو راجنیتی ہم پر ڈائریکٹ امپیکٹ نہ ڈالے, لیکن راجنیتی کا بہت بڑا اثر ہماری نجی زندگیوں پر ہوتا ہے. اور آج کا یوا میرے خیال میں بہتر سمجھتا ہے, ہم لوگوں کی پیڑھی سے زیادہ بہتر سمجھتا ہے کہ راجنیتی جو ہے وہ آپ کو پوری طرح سے جو ہے ایک پورے پریوار کو آپ مان لیجیے, ایک پریوار ہے اس کو پوری طرح سے پربھاوت کرتی ہے. وہ چاہے ان کے گھر کا بجٹ ہو, چاہے ان کے گھر کے وچار ہو, چاہے ان کو نوکریوں کی بات ہو, پڑھائی کی بات ہو, راجنیتی جو ہے وہ بہت بڑا پربھاؤ جو ہے رکھتی ہے ہر پریوار میں یا ہر ویکتی کے جیون میں. تو اس راجنیتی کے لیے چیتنا کتنی ہونی چاہیے ہم سبھی میں, تو اس چیتنا کے اوپر کتنا کام ہونا چاہیے, وہ اس کو کہ میں نے سوچا کہ اس کی بہت ضروری ہے, یہ بہت ضروری کام ہے. اور کہانیوں میں یہ چیزیں آنی چاہیے اور پہلے بھی آتی رہی ہیں. راجنیتی پر بہت سارے راجنیتی کو لے کر اپنیاس لکھے گئے ہیں, منو بھنڈاری نے بھی اس کے اوپر مہابھوج ایک بہت بڑا راجنیتک اپنیاس ہے وہ لکھا ہے, اور اسی طرح بہت سارا کچھ لکھا گیا. تو راجنیتی جو ہے ہماری چیتنا میں آنی چاہیے, جیسے کہ ہماری عادت میں ہوتا ہے کہ ایک ہندی کا اسٹوڈنٹ ہے وہ ہندی کے سارے جو ہے سب کچھ سالو کر دے گا, میتھس کا اسٹوڈنٹ میتھس کے, لیکن ان سبھی میں جو ایک سا ہونا چاہیے وہ راجنیتک چیتنا ہونی چاہیے. ان کو پڑھنا آتا ہے, لکھنا آتا ہے, نوکری پانا آتا ہے, لیکن راجنیتی ان کو کیا پربھاوت کر رہی ہے اس کو وہ اگنور کر جاتے ہیں, جبکہ اگنور کرنے کی وہ چیز نہیں ہے. تو ہاں مجھے یہ لگتا ہے ساہتیہ میں یہ ہمیشہ چیز موجود رہنی چاہیے, اور بہت ہلکی, بہت ہی میں کہوں گی کہ بہت ہی نازک مزاج کے ساتھ یا اس طرح سے آنی چاہیے کہ یہ تو ہمارے بیچ ہی موجود ہے, بہت الگ سے نہیں آنی چاہیے. تو بالکل جہاں زندگی ہے وہاں پر راجنیتی بھی ہے, پریم بھی ہے, نفرت بھی ہے, ہر چیز ہے. تو میں نے راجنیتی سے کبھی پرہیز نہیں کیا, خود نے اپنے جیون میں بھی نہیں کیا, اس لیے میں نے کہانیوں میں بھی کبھی نہیں کیا.
1: بہت ہی تجربے کا سماویش تھا آپ کا جواب. آپ نے کتنی ایک تجربے سے لیڈ جیون جیا ہے, بھرا ہوا آپ کا, کہیں نہ کہیں آپ کے انوبھو ہیں جو آپ کے ایکسپیرئنس میں اور آپ کے قلم میں اتر کے آتے ہیں. اور جیسے کہ آپ نے ایک بہت خوبصورت لائن کہی کہ آپ کی بے چینیوں کو سرا ملتا ہے لکھنے سے, تو وہ بہت ہی خوبصورت ایک میرے ذہن میں رہے گی بات. اور تھینک یو سو مچ آج ہمارے ساتھ جڑنے کے لیے تسنیم جی. اسی بات سے ہم آگے چلتے ہیں اور ہمارے پہلے گیت کی طرف بڑھتے ہیں. کبھی کبھی سمجھ کو سمجھنے کے لیے خود سے سوال کرنا پڑتا ہے, کوئی یہ کیسے بتائے کہ وہ تنہا کیوں ہیں.